स्वागत जनाउन चाहन्छौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा। श्रोताहरू, अब सुनाउनेछौँ हिरण दर्नालको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। त प्रथम प्रस्तुति स्वीकार्नुहोस् जसमा शब्द रहेको छ मोहन सिंह लोहागन अनि सङ्गीत योगेन्द्र खतानीको। त श्रोताहरू स्वीकार्नुहोस् हिरण दर्नालको योग।

श्रोताहरू अहिले सुन्नुभयो हिरण दर्नालको स्वरमा शब्द अनि सङ्गीत थियो योगेन्द्र घतानीको अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् जसमा शब्द रहेको छ मोहन सिंह लोहागुन अनि सङ्गीत योगेन्द्र घतानीको।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् समाचार। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, न्यूजील्याण्डमा भारतीय समुदाय दुवै देशबीच दरिलो बन्दै गइरहेको सम्बन्धहरूको महत्वपूर्ण आधार हुन्। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टील फ्रिगेट आईएनएस महेन्द्र गिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। केन्द्रीय सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले आज महाराष्ट्रको नागपुरमा ब्रिक्स देशहरूका परिवहन मन्त्रीहरूको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। आज विश्व जनसंख्या दिवस हो र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज नर्वेको भिडन्त इङ्ल्याण्डसित हुनेछ भने दोस्रो म्याच वर्तमान च्याम्पियन अर्जेन्टिना अनि स्विजरल्याण्ड बीच हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, न्यूजील्याण्डमा भारतीय समुदाय दुवै देशबीच दरिलो बन्दै गइरहेको सम्बन्धहरूको महत्वपूर्ण आधार हुन्। अकल्याण्डमा भारतीय समुदायलाई सम्बोधन गर्नुहुँदै श्री मोदीले भन्नुभयो, भारत अनि न्यूजील्याण्डको सम्बन्ध साझा विरासत, स्थायी मित्रता, समान लोकतान्त्रिक मूल्यहरू अनि उज्जवल भविष्यको साझा संकल्पमाथि आधारित छ। उहाँले भन्नुभयो, अकल्याण्डदेखि वेलिङटन अनि क्राइस्ट चर्चदेखि क्विन्सटाउनसम्म भारतीय समुदायले दुवै देशहरूको सम्बन्धलाई बलियो बनाउनमा महत्वपूर्ण योगदान दिएको छ। श्री मोदीले न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन अनि उहाँको सरकारका सदस्यहरूको उपस्थितिको लागि आभार व्यक्त गर्नुभयो। उहाँले यसलाई भारत न्यूजील्याण्ड सम्बन्धहरूप्रति व्यापक समर्थनको प्रतीक बताउनुभयो। श्री मोदीले भन्नुभयो, चार दशकपछि कुनै भारतीय प्रधानमन्त्रीको न्यूजील्याण्ड यात्रा भइरहेको छ अनि उहाँ 140 करोड भारतीयहरूको शुभकामना त्यहाँका भारतीय समुदायसम्म लिएर पुग्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आज अकल्याण्डमा वार्ता गर्नुभयो। विदेश मन्त्रालयमा पूर्वी देशहरूका प्रभारी सचिव रुदेन्द्र टण्डनले अकल्याण्डमा संवाददाता सम्मेलनमा दुवै नेता द्विपक्षीय सम्बन्धहरूलाई रणनीतिक साझेदारीसम्म बढाउन सहमत भएको बताउनुभयो। श्री टण्डनले भन्नुभयो, श्री मोदी अनि श्री लक्सनले आगामी 4 वर्षहरूमा साझा रूपले काम गर्नका लागि भारत न्यूजील्याण्ड रणनीतिक साझेदारी 2030 सम्मको रूपरेखालाई पनि स्वीकृति दिएका छन्। यसको उद्देश्य द्विपक्षीय सम्बन्धहरूलाई अझ बलियो बनाउनु रहेको उहाँले बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टील फ्रिगेट आईएनएस महेन्द्र गिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। परियोजना 17A को यो युद्धपोत भारतको बढ्दो समुद्री शक्ति अनि स्वदेशी रक्षा क्षमताको परिचायक हो। यस अवसरमा श्री सिंहले भन्नुभयो, भारतले पारम्परिक रक्षा क्षमताहरू अनि उन्नत प्रौद्योगिकीहरू दुवैलाई बलियो बनाएर एक दरिलो, आत्मनिर्भर अनि भविष्यको लागि तयार रक्षा बलको निर्माण गरिरहेको छ। उहाँले भन्नुभयो, भविष्यको युद्धहरूमा कृत्रिम बुद्धिमत्ता अनि अन्य प्रौद्योगिकीहरूको उपयोग हुन सक्छ, तर त्यसलाई दृढ संकल्प अनि सेनाको साहससित जित्न सकिनेछ। रक्षा मन्त्रीले भन्नुभयो, लगभग 1.5 वर्षभित्र नै नौसेनामा अन्य 6 वटा अग्रिम श्रेणीको युद्धपोतहरू सामेल हुनाले देशको बढ्दो जहाज निर्माण क्षमतालाई दर्शाउँदछ। केन्द्रीय परिवहन सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले आज महाराष्ट्रको नागपुरमा ब्रिक्स देशहरूका परिवहन मन्त्रीहरूको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। श्री गडकरीले संवाददाताहरूलाई बताउनुभयो, बैठकमा वैकल्पिक जैव इन्धन तथा प्रदूषण मुक्त प्रौद्योगिकीहरूको माध्यमद्वारा सड़क, रेल, विमानन अनि जल परिवहनलाई कार्बन न्यूट्रल बनाउने उपायहरूमाथि चर्चा गरियो। उहाँले भन्नुभयो, परिवहन क्षेत्रलाई अधिक सुदृढ टिकाउ अनि आपस्तमा असल ढंगमा जोड्नका लागि ब्रिक्स देशहरूबीच नवीनतम तकनिकहरू अनि नवाचारहरूलाई साझा गरिँदैछ। सहयोगलाई अझ बलियो बनाउनका लागि ब्रिक्स मन्त्री स्तरीय घोषणा 2026 अप्नाइएको उहाँले जानकारी दिनुभयो। बैठकमा ब्राजिल, चीन, मिश्र, इण्डोनेसिया, इरान, रूस, साउदी अरब, दक्षिण अफ्रिका, इथियोपिया अनि संयुक्त अरब अमेरिका परिवहन मन्त्रीहरूले पनि आफ्नो विचार साझा गरे। भारतको ब्रिक्स अध्यक्षता अन्तर्गत आयोजित यो 2 दिने बैठक आजदेखि नागपुरमा शुरू भएको छ। यसभन्दा पहिले फेको ब्रिक्स परिवहन कार्य समूहको बैठकमा सदस्य देशहरूका प्रतिनिधिहरूले साझा परिवहन एजेण्डाहरूमाथि विचार विमर्श गरेका थिए। आज विश्व जनसंख्या दिवस हो। प्रत्येक वर्ष 11 जुलाईमा मनाइने यो दिवस बढ्दो जनसंख्यासित सम्बन्धित चुनौतीहरू अनि अवसरहरूप्रति जागरूकता बढाउनका लागि मनाइने गरिन्छ। यसको उद्देश्य जनसंख्यासित सम्बन्धित मुद्दाहरूमाथि ध्यान केन्द्रित गर्नु अनि सतत विकासको दिशामा प्रयासहरूलाई प्रोत्साहित गर्नु हो। विश्व जनसंख्या दिवसको शुरूआत वर्ष 1989 संयुक्त राष्ट्र विकास कार्यक्रमको तत्कालीन शासी परिषदले गरेका थिए। त्यसपछि वर्ष 1990 संयुक्त राष्ट्र महासभाले एक प्रस्ताव पारित गरेर यस दिवसलाई नियमित रूपमा मनाउने निर्णय लियो। यस वर्ष विश्व जनसंख्या दिवसको विषय रहेको छ युवाहरूको आशा अनि आकांक्षाहरूलाई साकार गर्नु आज अनि भविष्यको लागि। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको शुभारम्भ गर्नुभयो। यस अवसरमा श्री शाहले युवाहरूसित पुस्तकालयहरूमा जाने आग्रह गर्दै भन्नुभयो, पुस्तकहरूले व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका निभाउँदछ। श्री शाहले भन्नुभयो, महान क्रान्तिकारी अनि विचारक जयप्रकाश नारायणले देशको विकासमा महत्वपूर्ण योगदान दिनुभएको छ। देश अनि जनतालाई बुझ्नको लागि पढ्ने आदत बसाउनु अत्यन्त महत्वपूर्ण रहेको उहाँले बताउनुभयो। श्री शाहले भन्नुभयो, पुस्तकालय राष्ट्रिय निर्माणको महत्वपूर्ण माध्यम हो अनि यसको माध्यमद्वारा देशको संस्कृति अनि ज्ञान परम्पराको जानकारी मानिसहरूसम्म पुग्ने गर्दछ। श्री शाहले भन्नुभयो, सरकारले स्कूलका विद्यार्थीहरूमा पुस्तकहरू पढ्ने आदतलाई प्रोत्साहन दिनको लागि व्यापक प्रयास गरेको छ। गान्धीनगर लोकसभा क्षेत्रमा आगामी समयमा प्रत्येक गाउँमा पुस्तकालय खोलिने उहाँले बताउनुभयो। प्रत्येक पुस्तकालयमा 3-4 हजार पुस्तकहरू राखिनेछ। नीति आयोगले हिजो नयाँ दिल्लीमा देशको विकासका लागि परमाणु ऊर्जाको सतत उपयोगका लागि कानून शान्ति अधिनियम 2025 हितधारकहरूका लागि परामर्श सम्मेलन आयोजित गर्यो। यो सम्मेलन मुख्य रूपले शान्ति अधिनियम अन्तर्गत तयार गरिने नियम विनियमहरू अनि नीतिगत प्रावधानहरूको मसौदामाथि चर्चा गर्नका लागि आयोजित गरिएको थियो। यसमा नीति निर्माताहरू, शोध संस्थानहरू अनि अन्य हितधारकहरूले भाग लिए। यसमा मुख्य रूपले विधायी अनि विनियामक संस्थाहरू, वित्त, बीमा तथा जनधारणा, उत्पादन अनि क्षमता निर्माण जस्ता मुद्दाहरूमाथि चर्चा गरियो। यस अवसरमा हितधारकहरूले यी मुद्दाहरूमाथि आफ्नो विचार व्यक्त गरे। सिक्किम एकपल्ट फेरि देशको सबैभन्दा समृद्ध राज्य बनेर अघि आएको छ। प्रति व्यक्ति आयको नवीनतम विश्लेषण अनुसार वित्त वर्ष 2024-25 राज्यको प्रति व्यक्ति आय 6,46,000 रुपियाँ भन्दा अधिक रह्यो, जो राष्ट्रिय औसत भन्दा लगभग 3 गुणा हो। देशको कुल जनसंख्यामा सिक्किमको हिस्सेदारी केवल 0.05% छ। सिक्किम विगत एक दशकदेखि प्रति व्यक्ति आयको मामिलामा देशमा शीर्ष स्थानमा बनिरहेको छ, जसले प्रति व्यक्ति आधारमा भारतको सबैभन्दा समृद्ध राज्यको दर्जा यथावत राखेको छ। भारत अनि इङ्ल्याण्डबीच 5 म्याचहरूको श्रृङ्खलाको अन्तिम म्याच आज साउथ एम्पटनमा खेलिनेछ। म्याच भारतीय समयअनुसार साँझ 7 बजेदेखि शुरू हुनेछ। श्रृङ्खलामा इङ्ल्याण्डले 3-0 अझै बढत बनाएको छ। एक दिवसीय म्याचहरू पूर्व भारतको नजर यो म्याच जित्नुमा रहनेछ। फिफा विश्वकपको क्वार्टर फाइनलमा आज नर्वेको भिडन्त इङ्ल्याण्डसित हुनेछ। म्याच भारतीय समयअनुसार बिहान 2:30 जाँदा शुरू हुनेछ। दोस्रो म्याच वर्तमान च्याम्पियन अर्जेन्टिना अनि स्विजरल्याण्डबीच हुनेछ। यो म्याच भोलि बिहान 6:30 जाँदा शुरू हुनेछ। दुवै म्याचका विजेता टिमहरू सेमी फाइनलमा प्रवेश गर्नेछन्। स्पेन अनि फ्रान्सले सेमी फाइनलमा आफ्नो स्थान पक्का गरिसकेका छन्। स्पेनले बेल्जियमलाई 2-1 पराजित गरेको छ भने फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गरेर अन्तिम चारमा प्रवेश गरेको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, न्यूजील्याण्डमा भारतीय समुदाय दुवै देशबीच दरिलो बन्दै गइरहेको सम्बन्धहरूको महत्वपूर्ण आधार हुन्। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टिल फ्रिगेट आईएनएस महेन्द्र गिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। केन्द्रीय सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले आज महाराष्ट्रको नागपुरमा ब्रिक्स देशहरूका परिवहन मन्त्रीहरूको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। आज विश्व जनसंख्या दिवस हो र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज नर्वेको भिडन्त इङ्ल्याण्डसित हुनेछ भने दोस्रो म्याच वर्तमान च्याम्पियन अर्जेन्टिना अनि स्विजरल्याण्डबीच हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
0: तो श्रोताहरू अब प्रस्तुत छ बसन्ती लामाको स्वरमा लोकगीत, जसमा स्वर अनि सङ्गीत बसन्ती बाला लामाले दिनुभएको छ नि शब्द कर्ण थामीको। त श्रोताहरू स्वीकार्नुहोस् यस गीतलाई।

0: प्रस्तुत छ समसामयिक समीक्षा।
1: सामयिक समीक्षा, अनुवाद तथा वाचन आरती ठकुरी। विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमण। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। अस्ट्रेलियाका प्रधानमन्त्री श्री एन्थोनी अल्बानिज एमपीको निमन्त्रणामा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 8-10 जुलाई 2026 मेलबर्न नाममा तेस्रो अस्ट्रेलिया भारत वार्षिक शिखर सम्मेलनको लागि अस्ट्रेलियाको भ्रमण गर्नुभयो, जुन कुलीन राष्ट्रका वुरुन्ड जेरी वोई वुरुङ र बुनुरुङ बुन उरुङ जनताको परम्परागत भूमि हो। प्रधानमन्त्री मोदीले 9 जुलाई 2026 शिखर सम्मेलनमा भाग लिनुभयो। सरकारी भवनमा आइपुगेपछि भारतीय प्रधानमन्त्रीलाई प्रधानमन्त्री अल्बानिजले न्यानो औपचारिक स्वागत गर्नुभयो। दुई राष्ट्रहरू बीचको लामो समयदेखिको मित्रतालाई स्मरण गर्दै जुन ऐतिहासिक सम्बन्ध, जनता जनता सम्बन्ध, साझा रणनीतिक हित र एकअर्काप्रति पारस्परिक सम्मान गर्दै दुई नेताहरूले द्रुत गतिमा विकसित हुँदै गइरहेको विश्वव्यापी वातावरणमा उदीयमान चुनौतीहरूको जवाफ दिन भारत अस्ट्रेलिया व्यापक रणनीतिक।
2: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सबिना गिरी, विषय भारत अस्ट्रेलिया खेलकुद कूटनीति, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीको 8-10 जुलाई 2026 अस्ट्रेलियाको भव्य भ्रमण प्रतिष्ठित मेलबर्न क्रिकेट मैदान एमसीजीमा शानदार खेलकुद कूटनीतिमा समापन भएको छ। ऐतिहासिक मैदानमा उभिएर दुई नेताहरूले आधिकारिक रूपमा भारत अस्ट्रेलिया खेलकुद सहयोग रोडम्यापको शुरूआत गरे। भारतले 2030 राष्ट्रमण्डल खेलकुदको तयारी गरिरहेको बेला र अस्ट्रेलियाले 2032 ब्रिस्बेन ओलम्पिकको लागि तयारी गरिरहेको बेला खेलकुद विज्ञान र पूर्वाधारमा सम्बन्धलाई सुपरचार्ज गर्दै यो खेल सम्पन्न भएको छ। यस ऐतिहासिक कार्यक्रमले क्रिकेटमा ठूलो सफलता पनि प्रदान गर्यो। अस्ट्रेलियाली पुरुष विग ब्यास लीगले यस डिसेम्बरमा चेन्नईमा आफ्नो उद्घाटन खेल खेल्ने ऐतिहासिक घोषणा गर्दै भारतमा हप्ता लामो जी डे नमस्ते महोत्सवको लंगर सम्हाले। खेलकुद भारत र अस्ट्रेलिया बीचको एक शक्तिशाली पुल भएकोले समुदायहरूलाई एकसाथ ल्याउँदै यसले दुई देशहरू बीचको सहकार्यको लागि नयाँ मार्गहरू खोलेको छ। खेलकुदमा सहयोगी सम्बन्धी 2023 सम्झौता पत्रमा निर्माण गर्दै खेलकुद सहयोगको लागि भारत अस्ट्रेलिया रोडम्यापले द्विपक्षीय सम्बन्धको यो आधारशिलालाई बलियो बनाउन व्यवहारिक भविष्य केन्द्रित प्राथमिकताहरू र अवसरहरू सेट गर्दछ। अहमदाबादमा 2030 राष्ट्रमण्डल खेलकुद 2032 ब्रिस्बेन ओलम्पिक र प्यारा ओलम्पिक खेलकुद र भविष्यमा ओलम्पिक र प्यारा ओलम्पिक खेलकुद आयोजना गर्ने भारतको महत्वाकांक्षा सहित अगाडिको दशकको अवसरलाई पहिचान गर्दै यो रोडम्यापले साझा प्राथमिकताहरू, क्षमताहरू र स्रोतहरूसँग पंक्तिबद्ध सहयोगका लक्षित क्षेत्रहरू पहिचान गर्दछ। अस्ट्रेलिया र भारतमा खेलकुदको शासन र खेलकुद पारिस्थितिक प्रणालीको विकासमा भिन्नताहरूलाई सम्मान गर्दै र अभिजात वर्ग र सामुदायिक खेलकुदहरूलाई प्रबन्धन गर्न खेलकुद निकायहरू, व्यवसायहरू, राज्य स्तरीय सरकारहरू, विश्वविद्यालयहरू र सामुदायिक समूहहरूको नेतृत्व भूमिकालाई मान्यता दिँदै दुवै देशहरू संलग्नतालाई सहज बनाउन र सान्दर्भिक संस्थाहरू बीच काम गर्ने सहयोगी तरिकाहरूलाई समर्थन गर्न प्रतिबद्ध छन्। दुवै देशहरूलाई फाइदा पुग्ने सबै स्तरहरूमा बलियो खेलकुद साझेदारीलाई प्रोत्साहित गर्दछ। कार्यान्वयन व्यवहारिक र परिणाम केन्द्रित हुनेछ। उपलब्ध स्रोतहरू र प्रमुख कार्यक्रम स्वयं यसमा समयरेखा अनुरूप प्राथमिकता दिनेछ। लचिलो माग नेतृत्व व्यवस्थापनहरूलाई समर्पित स्थापित साझेदारीहरू मार्फत सहयोग प्रदान गरिनेछ, जसमा स्रोत गतिविधिहरूको जिम्मेवारी केस दर केस आधारमा वार्ता गरिनेछ। यो दृष्टिकोणले व्यवहारिक दियो र पारस्परिक रूपमा लाभदायक परिणामहरू सुनिश्चित गर्दछ। यस सन्दर्भमा यस रोडम्याप अन्तर्गत सहकार्यका लागि केन्द्रित क्षेत्रहरूमा क्षमता निर्माण समावेश छ, जहाँ भारतले प्राथमिकताका खेलहरूमा देशमा उच्च प्रदर्शन खेल केन्द्रहरू स्थापना र सञ्चालनमा उत्कृष्ट अभ्यासहरू साझा गर्न सहकार्य गर्न खोज्नेछ। यसले प्यारा खेललाई सहयोगको लागि प्रमुख प्राथमिकता र अवसरको रूपमा पहिचान गरेको छ, जसमा प्यारा वर्गीकरण, कोचिङ र प्रदर्शन समर्थनका अस्ट्रेलियाली विशेषज्ञता समावेश छ, जहाँ उपयुक्त भएमा भारतीय र अस्ट्रेलियाली विश्वविद्यालयहरू बीच सम्भावित लिङ्कहरू सहित। यसले अस्ट्रेलियाको प्रशिक्षक विकास मोडलहरूमा पनि आकर्षित गर्नेछ, जसले भारतीय प्रशिक्षक र प्रशिक्षक शिक्षकहरूलाई अस्ट्रेलिया र अस्ट्रेलियाली प्रशिक्षक र प्रशिक्षक शिक्षकहरूलाई भारतमा ल्याउने दुईतर्फी आदान प्रदानलाई सहज बनाउनेछ, जहाँ उपयुक्त भएमा ट्रेनर दृष्टिकोण प्रयोग गरिनेछ। भारत
3: আকাশবাণী শিলিগুড়ি। বিজ্ঞাপনের বিরতি।
4: ভারতে সার্ভাইকাল বা জরায়ু মুখের ক্যান্সার মহিলাদের দ্বিতীয় প্রধান ক্যান্সার। সার্ভাইকাল ক্যান্সার প্রতিরোধে আপনার পরিবারের 14 বছর বয়সের কিশোরীদের HPV টিকা দিন। এই টিকা বিশ্ব স্বাস্থ্য সংস্থা WHO দ্বারা অনুমোদিত এবং সম্পূর্ণ নিরাপদ ও কার্যকরী। এই টিকা আপনার নিকটবর্তী সরকারি মেডিকেল কলেজ, জেলা হাসপাতাল, ব্লক ও পৌর স্বাস্থ্য কেন্দ্রে এখন বিনামূল্যে পাওয়া যাচ্ছে। বিশদে জানতে সরকারি স্বাস্থ্য কেন্দ্রে যোগাযোগ করুন বা www.in.mohfw.gov.in এই ওয়েবসাইটটি ভিজিট করুন। স্বাস্থ্য ও পরিবার কল্যাণ দপ্তর, পশ্চিমবঙ্গ সরকার দ্বারা জনস্বার্থে প্রচারিত।
3: আকাশবাণী শিলিগুড়ি, শুরু হচ্ছে লাইভ ফোন ইন অনুষ্ঠান মনপুরা জংশন। ফোন করুন 9434076705 এই নম্বরে। আজকের বিষয়, জনসংখ্যা বৃদ্ধি। আজকে জনসংখ্যা বৃদ্ধি সচেতনতা দিবস। আমরা আপনাদের কথা শুনব, সেই সঙ্গে শোনাব হিন্দি ও বাংলা ছায়াছবির গান। প্রথম গানটি বান্টি অর বাবলি ছবি থেকে, আলিশা চিনয়, শঙ্কর মহাদেবন আর জাভেদ আলী।

0: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सिल्वेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज भारूपुरमा दुष्कर्म औ हत्याको शिकार बनेका नाबालिकाको परिवार अनि मब लिन्चिङमा मारिएका युवक इन्द्रजित मण्डलको परिवारसित भेट गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यभरि नै अवैध रक्सी, गाँजा, चरस अनि अन्य मादक पदार्थको अड्डाहरू विरूद्ध 2 सप्ताहको विशेष अभियान चलाउने निर्देश दिनुभएको छ। गोर्खाल्यान्ड निर्माण समूहले आज दार्जीलिङका विभिन्न स्थानीय राजनैतिक दलहरूको सहभागितामा सर्वदलीय बैठक आयोजन गरेको छ। 80 स्वतन्त्रता दिवस फुटबल अनि म्याराथन दौड़ प्रतियोगिता विषयलाई लिएर खरसाङ महकुमा खेलकुद संघको एउटा महत्वपूर्ण सभा सम्पन्न भएको छ अनि पश्चिम बंगालमा मनसुन पूर्ण रूपमा सक्रिय छ। यसको प्रभावले राज्यको अधिकांश भागहरूमा आगामी 24 देखि 48 घण्टाको अवधि हल्कादेखि मध्यम तथा केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ। अब समाचार विस्तारमा। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज दक्षिण 24 परगनाको बाह्रैपुर स्थित सूर्यपुरमा दुष्कर्म औ हत्याका शिकार बनेका नाबालिकाको परिवार अनि मब लिन्चिङमा मारिएका युवक इन्द्रजित मण्डलको परिवारसित भेट गर्नुभयो। प्रस्तुत छ एक रिपोर्ट।
1: मुख्यमन्त्रीले मब लिन्चिङमा ज्यान गुमाउने युवकको परिवारलाई 25 लाख रुपियाँको आर्थिक सहयोग स्वरूप चेक प्रदान गर्नुभयो। साथै युवकको दाजुलाई सिभिक भोलिन्टियरमा नोकरी दिने घोषणा गर्नुभयो। सरकार नाबालिकाको पीड़िता परिवारको साथमा रहेको मुख्यमन्त्रीले बताउनुभयो। यस अवसरमा मुख्यमन्त्रीले सूर्यपुरमा स्थापित नयाँ पुलिस चौकीको उद्घाटन पनि गर्नुभयो। पीड़िताको परिवारले गत मंगलबार उहाँसित यस क्षेत्रमा पुलिस चौकी स्थापना गर्ने अनुरोध गरेका थिए र मात्र 4 दिनभित्रमा यसलाई शुरू गरिएको छ। उहाँले भन्नुभयो, दुष्कर्म, हत्या अनि मब लिन्चिङ दुवै मामिलामा दोषीहरूलाई कानून अनुसार कडाभन्दा कडा सजाय दिनेछ। मुख्यमन्त्रीले अझ भन्नुभयो, नाबालिकासित भएको बर्बर घटना पश्चात उसको परिवारले जाँचमा पूर्ण सहयोग गरेको छ। शिकायतमा दर्ता 4 जना आरोपीहरूलाई पुलिसले पक्राउ गरिसकेको छ। केही आरोपीहरू बसिरहाटको बाटो भएर बंगलादेशको सीमासम्म पुगेका थिए, तर उनीहरूलाई पनि

0: सम्म दिएको छ। उहाँले बारुइपुर पुलिसको कार्यवाहीको सराहना गर्दै भन्नुभयो, मब लिन्चिङसित सम्बन्धित मामिलाको जाँच सीआईडीले गरिरहेको छ र त्यसैले यसमाथि उहाँले कुनै टिप्पणी गर्न चाहनु भएन। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
1: बारुइपुरको सूर्यपुरमा नाबालिकासित सामूहिक दुष्कर्म अनि हत्याको घटनापछि पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यभरि नै अवैध रक्सी, गाँजा, चरस अनि अन्य मादक पदार्थको अड्डाहरू विरुद्ध 2 सप्ताहको विशेष अभियान चलाउने निर्देश दिनुभएको छ। उहाँले भन्नुभयो, यस्ता जघन्य अपराधको पछि अवैध अड्डाहरूको थलो भूमिका रहेको छ अनि यसलाई जराबाटै समाप्त गर्नु आवश्यक छ। मुख्यमन्त्रीले राज्यका पुलिस महानिदेशक सिद्धनाथ गुप्ता अनि वरिष्ठ पुलिस अधिकारीहरूको उपस्थितिमा आगामी 2 सप्ताहसम्म राज्यव्यापी विशेष अभियान चलाउने निर्देश दिनुभयो। उहाँले आम मानिसहरूसित आफ्नो क्षेत्रमा अवैध मादक पदार्थहरूको अड्डाको जानकारी भए तुरन्तै पुलिसलाई सूचना दिने अपिल गर्नुभएको छ। गोर्खाल्यान्ड निर्माण समूहले आज दार्जिलिङका विभिन्न स्थानीय राजनैतिक दलहरूको सहभागितामा सर्वदलीय बैठक आयोजन गर्यो। बैठकमा दार्जिलिङको वर्तमान राजनीतिक अवस्थाबारे विस्तृत छलफल गर्दै गोर्खाल्यान्ड गठनको एक सूत्रीय एजेन्डालाई सफल बनाउन सबै दललाई एकजुट गराउने विषयमा जोड दिइएको थियो। बैठकको मुख्य उद्देश्य स्थानीय राजनैतिक दलका अध्यक्ष तथा सचिवहरूबीच विश्वासको वातावरण सृजना गर्दै आगामी संसदको मनसुन अधिवेशनमा गोर्खाल्यान्ड विधेयक पेश गर्न संयुक्त प्रस्ताव तयार गर्ने सहमति जुटाउन रहेको बताइएको छ। यसै सन्दर्भमा दार्जिलिङका सांसद राजु विष्टले गोर्खाल्यान्ड निर्माण समूहका प्रतिनिधिहरूसँग भेटवार्ताका लागि सहमति जनाउँदै आगामी 13 जुलाईको समय दिएका छन्। त्यस भेटमा गोर्खाल्यान्ड विधेयक र त्यस सम्बन्धी भावी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ। यस विषयमा गोर्खाल्यान्ड निर्माण समूह दार्जिलिङका सदस्य वीरेन्द्र रसाइलीले विस्तृत रूपमा जानकारी दिएका छन्। पश्चिम बङ्ग आँगनवाडी कर्मी एवं सहायिका कल्याण समिति मिरिक ब्लक कमिटिको महत्वपूर्ण सभा मिरिकमा सम्पन्न भएको छ। गणिता गुरुङको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै समितिका मिरिक नगरपालिका क्षेत्र अध्यक्ष एस्तर थापाले आँगनवाडी कर्मी एवं सहायिकाहरूको हक अधिकारको निम्ति एकजुटता अति आवश्यक रहेको र समितिले निरन्तर अधिकारको लडाई लडिरहने बताउनुभयो। उहाँले आँगनवाडी कर्मी एवं सहायिकाहरूले भोग्दै आइरहेको समस्याहरूलाई सम्बोधन गर्न केन्द्र सरकार अनि राज्य सरकारको ध्यान आकर्षण गराउँदै वर्तमान राज्य सरकारले आँगनवाडी कर्मी एवं सहायिकाहरूको वेतन वृद्धि गरिदिएकोमा आभार प्रकट गर्नुभएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AirNewsKarsiung अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। 80 स्वतन्त्रता दिवस फुटबल अनि म्याराथन दौड प्रतियोगिता विषयलाई लिएर खरसाङ महकुमा खेलकुद संघको एउटा महत्वपूर्ण सभा संघको कार्यालयमा संघका अध्यक्ष मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भएको छ। एक रिपोर्ट।
0: सभामा सर्वसम्मतिले स्वतन्त्रता दिवस फुटबल अनि म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने निर्णय लियो, जसमा यस वर्षदेखि महिला अनि पुरुष वर्गका विजेताहरूको विजयी पारितोषिक नगद राशिमा पनि वृद्धि गरेको छ। यस वर्ष यी दुवै वर्गका विजेताहरूले आकर्षक ट्रफी अनि मेडलको साथ क्रमशः 20,000, 10,000 अनि 5,000 रुपियाँ नगद राशि पाउनेछन् भने चौथो स्थानदेखि 10 औं स्थानमा आउने प्रतियोगीहरूले पनि मेडल अनि प्रमाणपत्रको साथमा 1,000 रुपियाँ पाउनेछन्। यसका साथै प्रत्येक प्रतियोगीहरूलाई आयोजक समितिको तर्फबाट मेडल, टी सर्ट अनि प्रमाणपत्र दिइनेछ। यसमा भाग लिने इच्छुक प्रतियोगीहरूले पञ्जीकरण शुल्क 600 रुपियाँ बुझाउनु पर्नेछ, जसलाई अनलाइन अनि अफलाइन प्रक्रिया मार्फत बुझाउनु सकिनेछ। उसरी नै 80 औं स्वतन्त्रता दिवस फुटबलमा भाग लिने इच्छुक क्लब, स्कूल आदिले आगामी 31 जुलाईभित्र आफ्नो नाम दर्ता गराइसक्नुपर्ने संघका महासचिव निर्मल गुरुङले जानकारी दिएका छन्। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
1: खरसाङकी नारी श्रेष्ठ साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका सदस्य एवं गोर्खा सांस्कृतिक संस्थान खरसाङका अध्यक्ष डाक्टर आशा मुखिया लामाद्वारा सम्पादित लोकार्पण गरिएको छ। यस अभिनन्दन ग्रन्थको लोकार्पण गोर्खा जनपुस्तकालय खरसाङको डाक्टर पारसमणि प्रधान प्रेक्षगृहमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार जीवी बलले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा वरिष्ठ साहित्यकार राजु प्रधान हिमांशु उपस्थित रहेका थिए। गोमा सुब्बाद्वारा सञ्चालित कार्यक्रममा डाक्टर आशा मुखिया लामाद्वारा सम्पादित

0: सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई दिने ऐतिहासिक न्यूजील्याण्ड भ्रमण सम्पन्न गरी फर्किनुभयो आज स्वदेश। नयाँ दिल्लीमा जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको उद्घाटन गर्दै युवा पीढ़ीलाई पुस्तकालयसँग जोड्न गृहमन्त्री अमित शाहले गर्नुभयो अपील। सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीको अध्यक्षतामा आज नागपुरमा ब्रिक्स देशका यातायात मन्त्रीहरूको तेस्रो बैठक सम्पन्न। प्रति व्यक्ति आय विश्लेषणका आधारमा देशमा शीर्ष स्थान ओगट्न फेरि बन्यो सिक्किम सफल। अनि अमेरिकाले शीर्ष नेतृत्वको वित्तीय गतिविधिहरूलाई अवरोध गर्ने उद्देश्यमा लगाए इरानमाथि नयाँ प्रतिबन्धहरू। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई दिने ऐतिहासिक न्यूजील्याण्ड भ्रमणमा सम्पन्न गरी स्वदेश फर्किनुभयो। चार दशक भन्दा बढ़ी समयसम्म भारतीय प्रधानमन्त्रीको यो पहिलो न्यूजील्याण्ड भ्रमण थियो, जसले द्विपक्षीय सम्बन्धलाई उल्लेखनीय रूपमा बलियो बनाएको छ। भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग वार्ता गर्नुभयो। दुवै नेताहरूले रक्षा, पर्यटन, खेलकुद आदि विभिन्न क्षेत्रहरूमा पाँचवटा सम्झौता पत्रमा हस्ताक्षर गरे। अकल्याण्डको स्पाक एरिनामा आयोजित सामुदायिक कार्यक्रम जसमा 10,000 भन्दा बढ़ी भारतीय डायस्पोराको सदस्यहरू उपस्थित थिए। भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री लक्सनले भारतलाई एउटा विश्वसनीय मित्रको रूपमा वर्णन गर्नुभयो। साथै उहाँले न्यूजील्याण्डको प्रगतिमा भारतीय समुदायको योगदानको कदर गर्दै प्रधानमन्त्री मोदी नेतृत्वको प्रशंसा पनि गर्नुभयो। श्री मोदीले प्रधानमन्त्री लक्सनलाई उहाँको न्यानो आतिथ्यका लागि धन्यवाद दिनुभयो। उहाँले आफ्नो सम्बोधनका क्रममा भारतको अन्य देशहरूबाट सिक्न चाहनाका कारण आफूलाई रूपान्तरण गरिरहेको बताउँदै न्यूजील्याण्डबाट पनि धेरै कुरा सिकिरहेको विचार व्यक्त गर्नुभयो।
1: हर युगमा, हर दौरमा भारतले खुदको ट्रान्सफर्म किया है और इसका कारण है हमारी सीखने

0: प्रदेशहरूका लागि दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उक्त विचार प्रकट गर्नुभएको हो। उपराष्ट्रपति राधाकृष्णनले यस्ता कार्यक्रमहरूले विधायकहरूलाई आफ्नो संवैधानिक जिम्मेवारीहरू प्रभावकारी रूपमा निर्वाह गर्न सक्षम बनाएर लोकतान्त्रिक संस्थानलाई बलियो बनाउने बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज स्वदेशी स्थित फ्रिगेट आईएनएस महेन्द्र गिरीलाई विशाखापट्टनममा रहेको नौसेनाको पूर्वी बेडामा समावेश गर्नुभएको छ। यो परियोजना 17A युद्धपोत भारतको बढ़दो समुद्री शक्ति र स्वदेशी रक्षा क्षमताको प्रतीक हो। यस अवसरमा बोल्दै श्री सिंहले भारतले परम्परागत रक्षा क्षमता र उन्नत प्रविधि दुवैलाई बलियो बनाएर आत्मनिर्भर एवं भविष्यका लागि तयार रक्षा बल निर्माण गर्न बताउनुभयो। उहाँले अझ भन्नुभयो, भविष्यका युद्धहरूमा कृत्रिम बुद्धिमत्ता र अन्य उदीयमान प्रविधिहरूको प्रयोग समावेश हुन सक्छ, तर ती सशस्त्र बलहरूको दृढ़ संकल्प एवं साहसले मात्र जित्न सकिन्छ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको उद्घाटन गर्नुभयो। यस अवसरमा श्री शाहले युवाहरूलाई पुस्तकालयहरू भ्रमण गर्न आग्रह गर्नुभयो। पुस्तकले व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्छन् भनी बताउनुभयो। श्री शाहले महान क्रान्तिकारी र विचारक जयप्रकाश नारायणले देशको विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै देश तथा यहाँका जनतालाई बुझ्न पढ्ने बानी विकास गर्नु महत्वपूर्ण छ भन्नुभयो। आफ्नो सम्बोधनका क्रममा श्री शाहले किशोर तथा युवाहरूले आफ्नो रूचिको विषय छान्न सक्नुपर्ने बताउँदै युवा पीढ़ीलाई पुस्तकालयसँग जोड्न अपील गर्नुभयो।
1: किशोरों ने और युवाओं ने अपने रुचि के विषय छान लेने चाहिए और सुने सुनाए ज्ञान की बगैर हमारे रुचि के विषय में जिन्होंने पूरा जीवन खपा दिया है, जिन्होंने पूरा जीवन लगा दिया है, ऐसे लोगों ने जो अपने अनुभव, अपने विचार, अपना चिंतन और चिंतन की व्यवहारिता जो पुस्तकों में अंकित की है उसको पढ़ना चाहिए। ये बहुत बड़ा मौका है दिल्ली के युवाओं के लिए कि फ्री ऑफ कॉस्ट 32,000 पुस्तक और 1 करोड़ ई बुक का एक्सेस है।
0: केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले स्वैच्छिक परियोजन सुनिश्चित निर्णय र स्वास्थ्य परिवार समावेशी तथा दिगो विकासको बलियो जग भएको बताउनुभएको छ। विश्व जनसंख्या दिवसको अवसरमा सामाजिक सञ्जालमा सन्देश दिँदै उहाँले यस वर्षको विषयवस्तु आमा र शिशुको कल्याणका लागि स्वास्थ्य दूरी तथा योजनाबद्ध अभिभावकत्व रहेको बताउनुभयो। सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले आज महाराष्ट्रको नागपुरमा विश्वका प्रमुख उदीयमान अर्थतन्त्र देशहरूको एउटा शक्तिशाली अन्तर सरकारी समूह ब्रिक्स देशका यातायात मन्त्रीहरूको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। श्री गडकरीले पत्रकारहरूलाई सम्बोधन गर्दै बैठकमा वैकल्पिक जैविक इन्धन र प्रदूषणमुक्त प्रविधिहरू मार्फत सड़क, रेल, उड्डयन तथा जल यातायातलाई कार्बन तटस्थ बनाउने उपायहरूबारे छलफल गरिएको जानकारी दिनुभयो। उहाँले अझ भन्नुभयो, यातायात क्षेत्रलाई अझ बलियो, दिगो र राम्रोसँग अन्तर्सम्बन्धित बनाउन ब्रिक्स देशहरूबीच नवीनतम प्रविधि अनि आविष्कारहरू साझा गरिँदैछ। ब्राजिल, चीन, इजिप्ट, इण्डोनेसिया, इरान, रूस, सउदी अरेबिया, दक्षिण अफ्रिका, इथोपिया र संयुक्त राष्ट्र अरब इमिरेट्सका यातायात मन्त्रीहरूले पनि बैठकमा आफ्नो विचार साझा गरे। समाचार आकाशवाणीबाट सुन्नुहुँदैछ। सिक्किम फेरि एकपटक देशको सबैभन्दा समृद्ध राज्यको रूपमा प्रतिष्ठित बन्न पुगेको छ। पछिल्लो प्रतिव्यक्ति आय विश्लेषण अनुसार आर्थिक वर्ष 2024-25 राज्यको प्रतिव्यक्ति आय रूपियाँ 6,46,000 भन्दा बढ़ी थियो, जुन राष्ट्रिय औसतको लगभग 3 गुणा हो। देशको कुल जनसंख्यामा सिक्किमको हिस्सा केवल 0.5% छ। प्रतिव्यक्ति आयको हिसाबले सिक्किम विगत 1 दशकदेखि देशको शीर्ष स्थानमा रहेको छ। पश्चिम बंगाल सरकारले राज्यका लागि समान नागरिक संहिता विधेयक मस्यौदा को जांच गर्न यो 9 सदस्यीय समिति गठन गरेको छ। यस सम्बन्धमा अधिसूचना

0: पहिला नै प्रकाशित भइसकेको छ। सेवानिवृत्त न्यायाधीश रंजन प्रकाश देसाई यसको अध्यक्ष हुनेछिन्। मेघालयका पूर्व राज्यपाल तथागत रोय पनि समितिका सदस्य हुनेछन्। समान नागरिक संहिता विधेयक मस्यौदाको जाँच गर्न समिति गठन गर्ने निर्णय गत 2 जुलाईमा मन्त्री परिषदको बैठकमा गरेको थियो। संयुक्त राज्य अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्धहरू लगाएको छ। यी प्रतिबन्धहरूले इरानका नयाँ नेता मुज्जब बा खामिनीका एक प्रमुख वित्तीय सहयोगी र 13 अन्य व्यक्ति तथा संस्थाहरूलाई लक्षित गर्दछ। अमेरिकी कोष विभागका अनुसार दुवै स्थित इरानी ब्याङ्क र व्यवसायी अली अन्सारीलाई पनि प्रतिबन्ध लगाएको छ। अमेरिकी विदेश विभागले यी उपायहरू इरानको शीर्ष नेतृत्वको वित्तीय गतिविधिहरूलाई प्रतिबन्धित गर्ने उद्देश्यले गरिएको बताएको छ। आज फिफा विश्वकपको क्वार्टर फाइनलमा नर्वेले इंग्ल्याण्डको सामना गर्नेछ। खेल भारतीय समयअनुसार बिहान 2:30 बजे शुरू हुनेछ। भोलि बिहान 6:30 बजे शुरू हुने दोस्रो खेलमा अर्जेन्टिना र स्विजरल्याण्ड माझ भिडन्त हुनेछ। यस खेलका विजेताले सेमी फाइनलमा स्थान बनाउनेछन्। स्पेन र फ्रान्सले सेमी फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 2 दिने ऐतिहासिक न्यूजील्याण्ड भ्रमण सम्पन्न गरी फर्किनुभयो आज स्वदेश। नयाँ दिल्लीमा जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको उद्घाटन गर्दै युवा पीढ़ीलाई पुस्तकालयसँग जोड्न गृहमन्त्री अमित शाहले गर्नुभयो अपील। सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीको अध्यक्षतामा आज नागपुरमा ब्रिक्स देशका यातायात मन्त्रीहरूको तेस्रो बैठक सम्पन्न। प्रति व्यक्ति आय विश्लेषणका आधारमा देशमा शीर्ष स्थान ओगट्न फेरि बन्यो सिक्किम सफल। अनि अमेरिकाले शीर्ष नेतृत्वको वित्तीय गतिविधिलाई अवरोध गर्ने उद्देश्यमा लगाए इरानमाथि नयाँ प्रतिबन्धहरू। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: Good evening, listeners. This is Akashvani Gangtok broadcasting on medium wave 213.67 meters corresponding to 1404 kilohertz. You can live stream on our online app NewZone AIR or else we are live downtown, also on 103 megahertz on our FM station, FM Kanchenjunga. Music has the power to create legends in just a few minutes. Sometimes all it takes is one major extraordinary song that captures the hearts of millions. These artists may have had only one major hit, but their music has stood the test of times. Listeners, welcome to today's special episode of our Western music program, totally dedicated to one-hit wonders. It will be a journey through unforgettable melodies, surprising stories, and lasting impact of a single song, even after their moment in the spotlight. The opening number on our special episode is going to be the song called Let Her Go. For 5 years, British singer-songwriter Mike Rosenberg, commonly known as Passenger, busked on the streets and in the pubs of Europe and Australia until his reflective, soft-spoken folk song Let Her Go blew up on the radios in 2012. And this eventually hits number 5 in 2014. The whole world opened up to him, and so life changed just overnight for him. So we will take up this number called Let Her Go.